0: اولرائٹ جناب یوزل بیا تاسو هرکلی جی دلبر ریڈیو آواز طاہر زمان تاسو را موجود لائیو اینڈ ایکسکلوسیو مننه مهربانی شکریا تشکر او ډیر عزت مننه خماسه خبر کولا چې ګور نه راتلم او ریډیو ته راتلم دفتر ته راتلم نو ایز بچی کم نه ډیر عزت خبر ودی و چې بس بابا چې کم نه مالا چکر نه راکی السلام علیکم وعلیکم السلام سنگے روزانہ خی ٹھیک ٹھاک خی دا امن جگم دنو یوزل بیا میسج کرے دے السلام علیکم وعلیکم السلام بھائی جان سنگے خی ٹھیک ٹھاک خیر خیریت دے جی طبیعت مو سنگا دے ایز نور سنگا دا موس ایز بارک جگم دن پورا یو کیسا اگڑا کنا علیزا شاہ مسترا سووین پروگرام کی شامل شو جی علیزا شاہ مننا السلام علیکم وعلیکم السلام سنگے جی خی ٹھیک ٹھاک پشتو شروع کا کنا اور رابان جگم دین نو چکونا لگی وی چی تاہر زمان بیتا ہوا یا چی پختو خبری کے ازا چکل پختو خبری کم نزما پختو شرمیگ را شرمیگ کنا اردو کسو یا رات کو مجھ کو پشتو آتی یا صبح پشتو چلی جاتی گلالے مکسرا فارمولو نا پروگرام کی شامل شوی دا جی مننا شکریہ سلام بھائی جان وعلیکم السلام طبیعت مسنگ دے ساسو ساسو بھائی ہم اوز اول زل ساس پروگرام اور ما ماشاءاللہ پروگرام موسم زبردست دے ٹھولو تا زما دا سیڈا سلام نا جی وعلیکم السلام السلام علیکم وعلیکم السلام گڈ مارننگ بھیا تاسو ته ډیر زیات سلامونه سنگه ټیک ټاک خیر خیریت ته شو از ویری بیوٹیفل اینڈ عاقب جان بھیا ته ډیر زیات سلامونه ایچ فرام ٹوپی دا شارٹ نیمز کې کوم نن شارٹ ورڈنگز کې ماته خپل نامې مشرک وې یو لکه ما سره مشرک وې مهرباني کوي چې کلم میسج کوي تاسو نو پورا نوم سره پورا نوم مطلب تاسو ضرور لیکي یو سلام بھائی جان وعلیکم السلام خی ٹک ٹاک کی زب ڈرامے والا ٹریک پروگرام میں شامل کر دیں پلیز علینا ہمارے ساتھ دے رہی ہیں علینا اور سمن سوابی سے سلام جی وعلیکم السلام آپ کیسے ہیں آپ ٹھیک ہیں خیریت سے ہیں الحمدللہ ٹھیک ٹھاک خیر خیریت پروگرام تو بہت ہی اچھا ہے جی آپ کی طرح اوتا سفارش کم دن اردو کم دن زکم تاز دفارا اردو از زکم بیا خاص کر ہنکوم کم دن از زکم خا خبر ادا چھ ہنکوم تاسو از دکوی اردو می از دکوی جب سرچ کم دن تاسو مینے جوندیش وے او جب سرچ کم دن مینے پگار دے جی ہر یو جبے خپل یو خوند دے خپل یو ٹیسٹ دے خپل یو مزہ دا او زمونگ پا پاکستان کے خوک پاکستان کے جگم دے نو ڈیر خکولی خکولی جب دی کمونگ یو بل سر جگم دے نو کمینے پیدا کرے نو الا لگے جگم دے مونگ تا دا نور جب جگم دے نو خوند پا ملاوی گی ٹیسٹ پا ملاوی گی نو دی سیس جگم دے خیال ساتے کوشش کا ہوئی ہو قدر مندو یو خبر جگم دے انسان سر یاد ساتے یا چه چا ته هم کوم نه سپک مګورې جي هر انسان هر یو جبا هر یو کلتور هر یو مطلب کوم نه دستور په خپل ځای خدرون دي همون خلکو کې ډېر مسله زیات چې کوم نه نوم دغه مسله دا چې مونږ بل بندج کوم نه برداشت کول نه شو غنا نو چې کله نه مونږ دا سیز ځان کې راوست چې بل بندتا یا بل انسان تا بل جبلا مونگ مینا ورکول شروع نو دا دنیا دنیا بچ گم دین ہم پدیز جنت بیجے سلام بھائی وعلیکم السلام سنگی خی ٹک ٹاکیے ماں تا اردو سونگو لگوا تعبیر مومن مونگ سر پروگرام کی شامل شوچی مننا شکریہ گوڈ مارننگ سنگی خی ٹک ٹاکیے پروگرام نائس جی ملیحا تنہا مونگ سر پروگرام کی شامل شوا مننا شکریہ ملیحا تنہا سلام بھائی جان وعلیکم السلام شو نائس دے بھائی اگر پرون والے سونگ پلیز پلے کا کم یو سونگ مات ہوج کم دن اس یاد نہ دے شہاب مونگ تا میسج کی منانا شکریہ شہاب السلام علیکم وعلیکم السلام بھیا آپ کیسے ہیں آپ ٹھیک ہیں خیریت سے ہیں الحمدللہ میں ٹھیک ٹھاک خیر خیریت آئزن اور کیسی آئزن اور بھی اچھی جی और भैया आइजनूर की नई वीडियोस जो है ना अपलोड करो ना प्लीज प्लीज प्लीज, और नाइट का शो भी जरूर किया करो। मी मेहर, मेहर हमारे साथ दे रही है, बहुत बहुत शुक्रिया मेहर, आपने हमारे साथ दिया। और भैया आयजा को साथ लेके आते हैं ना, अगर मैं आयजा को साथ लेके आता तो फिर मैं यहाँ प्रोग्राम ना कर पाता, मतलब जो है ना फिर प्रोग्राम करना बहुत ज्यादा मुश्किल हो जाना था। हेलो सकून भैया, कैसे हैं आप? ठीक हैं, खैरियत से हैं? आवाज ओके जी। सवेरा हमारे साथ दे रही है सौबी से, सवेरा एम द सौबी ना। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम भैया सिंह की खी टिकटा की आयजा खदा खद जी। भैया मुंह लग यादव करना जे एस एम एस न कहो नो यादेम ना सैब खान मुंगसरा गदुन ना प्रोग्राम के शामिल छुआ सैब खान ना बंदा आग खल कच कम देनो यादे चिसोक मौजूद नहीं था सोच कम देनो जमुंग पा जरूर न कच कम देनो जवंदी है। सलाम भाई, वालेकुम अस्सलाम, गुड मॉर्निंग सिंगे खी ठीक ठाक की आवाज में ओके दे जी लिखा दिलबर बशान। सलाम भाई, वालेकुम अस्सलाम। उमर खान मुंगसर ठोपे ना प्रोग्राम के शामिल छो जी मनाना उमर खान जंदेव से ग्रंदेव से। उमर खान ने अलावा नेक्स्ट भैया बीबी शीरिन ट्रैक प्रोग्राम के शामिल का प्लीज प्लीज प्लीज। यार ये वाला ट्रैक तो मैंने कल प्रोग्राम में शामिल किया था, सो आज ये बहुत ज्यादा मुश्किल हो जाएगा। हाय द वक्त ओ द टाइम जगमदन मात पतम नो लगे जगमदन नो भाई, टाइम और वक्त का मुझे पता ही नहीं चला, अभी 40 मिनट गुजर चुके हैं और मेरे माइंड में यही चीज आ रही थी कि अभी अभी मैं बैठा हूँ और अभी अभी मैं मतलब जो है ना मैंने दुआ सलाम आप लोगों से की है। कॉलर चेक करते हैं जी हमारे साथ कौन दे रहे हैं, कहाँ से क्या कहेंगे। अस्सलाम वालेकुम जी। हेलो अस्सलाम वालेकुम। वालेकुम अस्सलाम कुर्बान सो कुलकम जैना फातमा सिंह फातमा फातमा कलावट ना कोटे ना खाखी ठीक ठाक ही अल्हम्दुलिल्लाह ठीक ठाक खैर खरियत फातमा वाय कना सब लगाड़े आओ कत्ता दिज गम देनो दा इख्तियार मिला उशी और इस दपारा जे तो हर सकोले शोनो लगिज गम देन कम या कार बकी यो कार याद का पता नहीं थे तो लगे जगमन सोचू ना के
1: हाँ कना नो माँ सोच पिलाने रे कड़ी चीज सोच कम बे वो हुआ वो
0: यो कार याद का चीज कम कार लगे जगमन दास से खकार वके
1: चीज माँ अखपल इख्तियारी
0: अच्छे स्ता अखपल इख्तियारी तातवा के इख्तियार मिलो शीनो कम यो कार बदास से के ची खल को द खैर खेगड़े द पर आई या सबक ये था सबक ये دا خو خلکو دپاره نه کې دا خو جګمدن ځان دپاره کې ځان جګمدن لګه نه خلکو دپاره وکړه که نه خلکو دپاره جګمدن کم یو کار وکړې خلکو دپاره
1: به زه کپڑے به ول جوړې کړم
0: اوس به یاره یا خدای پاکه دا دنیا جګمدن چېرته ورسېده او ته جګمدن بس دی کپڑو نه تاویږ را تاویږې ښه فاطمه چا دعا سلام پیغام یې څه ویل غواړې وعلیکم السلام نن ډیر زیات ستړی ستړی خیر خو دې کنه
1: ما وی ای زبان دې مزله خپه شو چې دومره خپه باندې تاسو وتی نو ای راغلی
0: ها دا ګورا زه چې نه مطلب زه کنه نو راغلی نو ما نه وځ کمن تنخواه کې پیسې کټ کی ام زیب صرف کمن پیسې کټ کی ما
1: شوم وبم نو خپه کری کنه
0: نو خیر دې کې پیسې کټ شوی نو خه خبرو
1: پیسے خیر
0: دے خوچے گا ماشو منو آخا پشو پیسے چردہ ہر سج کم دنو پا پیسو روان دی
1: نو روان خودی خو خیر دے پیسے و بلا رز ملاو شو
0: خوا خوا خوا پیسے و بلا رز ملاو شو نو ننے رز چکم زما مطلب دیڑی ہوا یا چکم دن ننے رز زما چکم ننے رز پیسے و اندہ چکم دن داک مات ملاو شو نو نو ملاو شو نو ما لگ چکم دن زما دوڑا بنا خوا پکی دو
1: زان سر بام راوستی وکن
0: توبہ یو ہی خبر ہے نا تاویگ رہا تاویگ ہے خڑیر منا نا فاطمہ بیا چرتا جکم دن انشاءاللہ کہ حیرو بشی سید ہے دا اللہ پامان اللہ پامان فاطمہ منگ سر پروگرام کی شامل شو جی شکریہ فاطمہ دیر منا نا فاطمہ ٹریک تاسو لپاره پروگرام کې شامل وو جی. آی هوپ دا ٹریک تاسو باندې ډیر زیات خوښ شي. او کوم یو ٹریک ته یا خدای پاک دا ٹریک چی یس دا سنگ ٹریک دی یار چې دی आवाज کوم نه نو او کنه دی برکف یس دا ٹریک

ओके जी, वन वन वन वन वंस अगेन योजलिया वेल वंस अगेन तास ठूल था हरगली जी ताहिर जमान तास और मौजूद जी आओ कसोक मैसेजेस कॉल वाड़ी नो कुर्बान तास मैसेज नो कॉलेज शीज मा नंबर जान से रखी 0307 27 00 666। भाई एक तो आप आते नहीं हो, फिर जाने की भी बहुत जल्दी होती है आपको। ये किसका मैसेज आया जी? अच्छा, ताहिरा हमारे साथ दे रही है सवाबी से, बहुत बहुत शुक्रिया। ये वो वाली ताहिरा नहीं दव्या मैसेज के चेता सुधा बोले आए سلام سنگھ خی ٹھیک ٹھاک یہ آسما دا رستم نے جی رستم مردان آسما میسج کی السلام علیکم وعلیکم السلام سنگھ یہ پروگرام منائش دے جی موسم ہم کم دینا سم کھلے دے اوسم ڈیر کم دینا وریاز دا کے دے شی باران اوشی پلیز پلیز پلیز می دیا خان فرام سوابی دیا خان مسرا سوابی نا پروگرام کی شامل شو جی سوابی نا سلام علیکم السلام بدرنگ سنگھ خی ٹھیک ٹھاک یہ ز ہیا نور یم او دے پی جندا مو کھنا او لینا سنگھ ہیا نور خی ٹھیک ٹھاک یہ خیر خیریت ہے طبیعت خدے